0: दसैँ तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुन्छ।
1: घर वा अफिसका लागि नयाँ सेफ किन्दै हुनुहुन्छ, सेफ मात्र होइन विश्वास गर्न सकिने सुरक्षा रोज्नुहोस्। अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस्। फायर रेजिस्टेन्ट, टुल एन्ड टोर्च रेजिस्टेन्ट, तपाईँका सबैभन्दा महत्वपूर्ण

दसैँ तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।

0: सहभागी हुन सैमसंग स्पेस सीरियल नंबर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।

दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन Samsung Space सिरियल नम्बर टाइप गरी 37273 मा SMS गरौ। स्मार्ट लकी सरप्राइज चार्डमा शर्तहरू लागू हुनेछन्।